0: के दौर में आर्थिक विकास, नए औद्योगिक कारखानों का निर्माण और रोजगार के नए अवसरों की स्थापना एक मजबूत अर्थव्यवस्था और स्थिर भविष्य की नींव रखते हैं। अर्थशास्त्रियों के साथ विशेषज्ञ बातचीत राष्ट्रीय अर्थव्यवस्था कार्यक्रम में रेडियो आवाज ताजिक से।
1: नमस्कार, पेश है तो आज के कार्यक्रम का विषय है आधुनिक उत्पादन की प्रगति के एक कारक के रूप में राष्ट्रीय नवाचार परिस्थितिकी तंत्र का गठन और विकास। आज विज्ञान प्रौद्योगिकी और नवाचार के बिना देश के विकास के कल्पना करना असंभव है। राष्ट्रीय नवाचार परिस्थितिकी तंत्र विज्ञान उत्पादन उद्यमिता और डिजिटल तकनीकों को जोड़ने के लिए आधार तैयार करते हैं तथा राष्ट्रीय व्यवस्था के विकास में महत्वपूर्ण भूमिका निभाते हैं। ताजिकिस्तान बेहद डिजिटल अर्थव्यवस्था के विकास, नई तकनीकों के उपयोग और नवाचार गतिविधियों के समर्थन पर विशेष ध्यान दे रहा है। नवाचार परिस्थितिकी तंत्र के महत्व, आधुनिक उत्पादन के विकास में उनकी भूमिका और इस क्षेत्र के भविष्य के बारे में ताजिकिस्तान के राष्ट्रपति के अधीन नवाचार एवं डिजिटल प्रौद्योगिकी जैसे के कर्मचारी फरजुन्ना मीराजाबोवा ने अपनी राय व्यक्त की।
2: Экосистема миления отцу байке сам той стратегии ва алкунанда дартамини рушчу сур содимини таблилюфтас. Экосистема инновационни имрустан хояк маҷмуи массаво нестан, балки муҳити мураккаби ҳамгиро мебошанд ки дар он илм, истеҳсолот, давлат ва бахши хусусӣ ба як низоми ягонаи тавлиди арзиши иловагӣ
1: табдил. Раштрия навачар парастетики таантара National Innovation Ecosystem раштрия реваста ки стадия векас косуничит карне вале сабсе матвапур ор ражни тек шетро месе ек बन गई है। आज नवाचार परिस्थितिकी तंत्र केवल संस्थानों का एक समूह नहीं है बल्कि एक जटिल और एकीकृत वातावरण है जहां सरकार, निजी क्षेत्र, वैज्ञानिक एवं अनुसंधान संस्थान, उच्च शिक्षण संस्थान, निवेश और उद्यमी नई प्रौद्योगिकियों के सृजन, उनके कार्यान्वयन और व्यवसाय के कारण के लिए मिलकर कार्य करते हैं। इस प्रकार के सहयोग को सुदृढ़ करना राष्ट्रीय अर्थव्यवस्था की प्रतिस्पर्धात्मकता बढ़ाने, उच्च मूल्यवर्धित उत्पादन के विकास, निवेश आकर्षित करने तथा नए रोजगार के अवसर सृजित करने में महत्वपूर्ण भूमिका निभाते हैं। बातचीत को आगे बढ़ते हुए फरजुन्ना मीराजाबोवा ने बताया कि राष्ट्रीय नवाचार परिस्थितिकी तंत्र उन संस्थानों, संरचनाओं और संगठनों का समूह है जो नवाचारों के निर्माण, उपयोग और व्यवसायीकरण के लिए मिलकर कार्य करता है। उन्होंने कहा कि इसे प्रकार के समन्वय से वैज्ञानिक उपलब्धियों को उत्पादन क्षेत्र में लागू करना संभव होता है जैसा से राष्ट्रीय अर्थव्यवस्था के प्रतिस्पर्धात्मकता तक क्षमता मजबूत होती है। आज डिजिटलीकरण और नई तकनीकों का उपयोग आर्थिक विकास के प्रमुख दिशाओं में शामिल हो गया है। आधुनिक तकनीकों के इस्तेमाल से उत्पादन की गुणवत्ता बेहतर होती है और श्रम उत्पादकता में وریدی هوتی ها.
2: یکی از عنصرهای بنیادی و حل کننده در تشکل اکوسیستم ملی اینوواسیونی این موجودیت نظام پیوسته هماهنگ و مرحله‌ای تعلیمی میباشد. به تشکل چنین نظام تامین نمودن کادرهای بلند اختصاص که طلبات اقتصادی رقمی و استحصالات موثر
1: را شامل نواچار پرستیتیک تانتر که نیرمانکا ایگا مول بوهوت اور نیرنایاکا تاتو ایگا ستاتا سامانیواتا تاتا چارمباندا شکشا پرانالیکا اسیتاتو هه ایسی پرانالیکا که بین دیجیتال روستها و رگیان ادغاری در روستها که آواشکتون کو آنوروب و چاچی یوگیا مناو سانسانوکیو پلابدیاتا سونشیت کرنه سان بهاو نیه. اصلی شکش رگیان اورودیو که بچه سایو کو مزبوط کرنه دونی که شکش پرودیکیو کو لغو کرنه تا تایووون که دیجیتال کوشل اور نواچارک شم تاکا ویکاس کرنه آج که پراموک پرتامیکتاون می شامل ه. فرزونا میراجابوانی که آکی نواچار پرستی के तंत्र का विकास सबसे पहले मानव पूंजी के विकास, उच्च योग्य विशेषज्ञों के तैयारी, स्टार्टअप्स को समर्थन देने और विज्ञान तथा उत्पादन क्षेत्र के बीच सहयोग को मजबूत करने पर निर्भर بهار کرده ہے۔ انہوں نے بتایا کہ یہی کارن دونی گودپادن کے ساتھ وکاس کو سنچیت کر سکتے ہیں۔ وشش کیوں کہ نوسر ویگینک سنستانو وشدالایو نیجی کشیتر اور سرکر کے بیچ سایوگ نئے تکنیکوں کے نرمان اور انہیں اتپادن میں لگو کرنے میں مطفا پور یوگ دن دے سکتا ہے۔
2: چنین نظام تعلیمی یکی از پایه‌های اساسی اکوسیستم ملی اینوواسیونی به حساب رفته برای رشد استوار اقتصادی و گزارش به جامعه دانش بنیاد نقش حل کننده می‌بازد. در شرایط تشکل اقتصادی رقمی و گزارش به مدل رشد دانش بنیاد نقش مقام
1: دولت است. شیخ شپرانالی راشا نواچار پرستی که تانتر که پراموگ ادهر شیلاون میسه ایک هی اریا واسطا که استاد ویکاس ادیش که پردیسمت مکتب برهانی ادونیک پرودیگیو که پرباوی اپیوگ تتا شرام بازار که آواشکتون که انوروب یوگیا وششگیو تیار کرنے کے لیے مضبوط ادھر پردہن کرتی ہے۔ ساتھی یہ ویگیان نواچار پرودیگی که ادھریت اودیامیتا اور بودیگ سانستانو که پرباوی اپیوکو برحوا دیتی ہے تتا دیجیتال اور گیان ادھریت اریواستا که اور پریوارتن کو سنشچیت کرتی ہے۔ فرزونه میرا جاپوه نکای که نواچار پرستیتی که تانتر که ویکاس سبسی پالی مناو پونجی که ویکاس اوچاچی یوگیا وششگیو که تیاره ستار تاپس کو سمرتن دینی اور ویگیان تاتا اوتفادن کشیتر که بیچ سایو کو مضبوط کرنے پر نبهار کرتا ہے۔ انہوں نے بتایا کہ یہی کارن دونی گود پادن که ستاد ویکاس کو سنیچیت کر سکتے ہیں۔ وششگیو که نوسار ویگیان ایک سنستانو وشویدالایو نیجی کشیتر اور سرکر که بیچ سایوگ نئی تکنیکو که نرمان اور انہیں اتوادن میں لگو کرنے میں مطفا پور یوگ دن دے سکتا ہے۔ اس پراکا راشا نواچار پرستیتی کی تانتر کا وکاس ادھونک اتوادن کی پراغاتی کے لیے ایک مطفا پور کا راگ مانا جاتا ہے۔ ویگیان اتوادن اور ڈیجیٹل تکنیکوں کے بیج سایو کو مضبوط کرنے کے راشتہ ریواستہ کے وکاس نواچاروں کے کلین ویان اور دیش کے پرتیس پردد مکتک شمتہ برہنے کے لیے نکول پرستاتیہ تیار کی جا سکتی ہے۔ نیوز و شویرہ ریڈیو اوزی توجی. Thank you.

0: स्वतंत्रता के दौर में आर्थिक विकास, नए औद्योगिक कारखानों का निर्माण और रोजगार के नए अवसरों की स्थापना एक मजबूत अर्थव्यवस्था और स्थिर भविष्य की नींव रखते हैं। अर्थशास्त्रियों के साथ विशेषज्ञ बातचीत राष्ट्रीय अर्थव्यवस्था कार्यक्रम में रेडियो आवाज ताजिक से।
1: नमस्कार, पेश है तो आज के कार्यक्रम का विषय है आधुनिक उत्पादन की प्रगति के एक कारक के रूप में राष्ट्र नवाचार पारिस्थितिकी तंत्र का गठन और विकास। आज विज्ञान प्रौद्योगिकी और नवाचार के बिना देश के विकास की कल्पना करना असंभव है। राष्ट्रीय नवाचार पारिस्थितिकी तंत्र विज्ञान उत्पादन उद्यमिता और डिजिटल तकनीकों को जोड़ने के लिए आधार तैयार करते हैं तथा राष्ट्रीय व्यवस्था के विकास में महत्वपूर्ण भूमिका निभाते हैं। तजिकिस्तान बेहद डिजिटल अर्थव्यवस्था के विकास, नई तकनीकों के उपयोग और नवाचार गतिविधियों के समर्थन पर विशेष ध्यान दे रहा है। नवाचार पारिस्थितिकी तंत्र के महत्व, आधुनिक उत्पादन के विकास में उनकी भूमिका और इस क्षेत्र के भविष्य के बारे में तजिकिस्तान के राष्ट्रपति के अधीन नवाचार एवं डिजिटल प्रौद्योगिकी एजेंसी के कर्मचारी फर्जुन्ना मीराजाबोव ने अपने राय व्यक्त किए।
2: Экосистемалы миления отцу байке самтой стратегии ва алкунанда дартамини рушчу сурик содимини таблилюфтас. Экосистема инновационни имрустан хояк маджмуи массаво нестан, балки мухити мураккаби хамгиро мебошанд ки дар он илм, истеҳсолот, давлат ва бахши хусуси ба як низоми ягонаи тавлиди арзиши иловагӣ табдил.
1: राष्ट्रीय नवाचार पारिस्थितिकी तंत्र नेशनल इनोवेशन इकोसिस्टम राष्ट्रीय व्यवस्था के स्थायी विकास को सुनिश्चित करने वाले सबसे महत्वपूर्ण और राजनीतिक क्षेत्रों में से एक बन गई है। आज नवाचार पारिस्थितिकी तंत्र केवल संस्थानों का एक समूह नहीं है, बल्कि एक जटिल और एकीकृत वातावरण है जहाँ सरकार, निजी क्षेत्र, वैज्ञानिक एवं अनुसंधान संस्थान, उच्च शिक्षण संस्थान, निवेश और उद्यमी नई प्रौद्योगिकियों के सृजन, उनके कार्यान्वयन और व्यवसाय के कारण के लिए मिलकर कार्य करते हैं। इस प्रकार के सहयोग को सुदृढ़ करना राष्ट्रीय व्यवस्था के प्रस्तुत प्रमुखता बढ़ाने, उच्च मूल्यवर्धित उत्पादन के विकास, निवेश आकर्षित करने तथा नए रोजगार के अवसर सृजित करने में महत्वपूर्ण भूमिका निभाते हैं। बातचीत को आगे बढ़ते हुए फर्जुन्ना मीराजाबोव ने बताया कि राष्ट्रीय नवाचार पारिस्थितिकी तंत्र उन संस्थानों, संरचनाओं और संगठनों का समूह है जो नवाचारों के निर्माण, उपयोग और व्यवसायीकरण के लिए मिलकर कार्य करता है। उन्होंने कहा कि इसे प्रकार के समन्वय से वैज्ञानिक उपलब्धियों को उत्पादन क्षेत्र में लागू करना संभव होता है, जैसा से राष्ट्र व्यवस्था के प्रतिस्पर्धात्मकता तक क्षमता मजबूत होती है। आज डिजिटलीकरण और नई तकनीकों का उपयोग आर्थिक विकास के प्रमुख दिशाओं में शामिल हो गया है। आधुनिक तकनीकों के इस्तेमाल से उत्पादन की गुणवत्ता बेहतर होती है और श्रम उत्पादकता में وریدی هودی ها.
2: یکی از عنصرهای بنیادی و حل کننده در تشکل اکوسیستم ملی اینوواسیونی این موجودیت نظام پیوسته هماهنگ و مرحله‌ای تعلیمی میباشد. به تشکل چنین نظام تامین نمودن کادرهای بلند اختصاص که طلبات اقتصادی رقمی و استحصالات
1: مؤثری را نوآور پرستیتیکی تانتر که نیرمان کا یگا مول بوهوت اور نیرنایا کا تاتو یگا ستاتا سمانی واتا تاتا چرمباند شیک شاپرانالیکا اسیتاتو ہے ایسے پرانالیکا के बिना डिजिटल व्यवस्था और ज्ञान आधारित व्यवस्था की आवश्यकताओं को अनुरूप उच्च योग्य मानव संस्थानों की उपलब्धियता सुनिश्चित करना संभव नहीं है। इसलिए शिक्षा, विज्ञान और उद्योग के बीच सहयोग को मजबूत करना, आधुनिक शिक्षा प्रौद्योगिकियों को लागू करना तथा युवाओं के डिजिटल कौशल और नवाचार क्षमता का विकास करना आज की प्रमुख प्राथमिकताओं में शामिल है। फर्जुन्ना मीराजाबोव ने कहा कि नवाचार पारिस्थितिकी तंत्र का विकास सबसे पहले मानव पूंजी के विकास, उच्च योग्य विशेषज्ञों की तैयारी, स्टार्टअप को समर्थन देने और विज्ञान तथा उत्पादन क्षेत्र के बीच सहयोग को मजबूत करने पर निर्भर هر کرده هی. انہونے بتایا کہ یہ کارن دونی گود بادن کے ستاد ویکاس کو سنچیت کر سکتے ہیں وشش کیونکہ نو سرویگین ایک سنستانو وشہ دلائیو نیجے کشیتر اور سرکر کے ویچ سایوگ نئے تکنیکو کے نرمان اور انہیں اوت بادن میں لگو کرنے میں مطفا پور یوگ دن دے سکتا ہے
2: چنین نظام تعلیمی یکی از پایه های اساسی اکوسیستم ملی اینوواسیونی به حساب رفته برای رشد استواری اقتصادی و گزارش به جامعه دانش بنیاد نقش حل کننده میبوزد. در شرایط تشکل اقتصادی رقمی و گزارش به مدل رشد دانش بنیاد نقش مقام دولتی
1: ایسی شکشا پرانالی راشا نواجار پرستیتی که تان ترکی پراموگ ادهر شیلا اون میسه ایک هی اریا وستا که ستات ویکاس ادیش که پردیسمت مکتب برهانی ادونیک پرودیگوکیو که پراباوی اپیوگ تد ها شرام بازار که آواشکتون که نوروب یوگیا و ششگیو تیار کرنے کے لیے مضبوط ادھر پردہن کرتی ہے ساتھ ہی یہ پیکیان نواچار پردیکی کے ادھریت اودیامیتا اور بودی کا سانستانو کے پراباوی اپیوکو برہوا دیتی ہے تاتا دیجیتال اور گیان ادھریت اریواستا کی اور پریوارتن کو سنشچت کرتی ہے فرزونه میرا جاپوانه که که نوچار پرستیتی که تان ترکا ویکاس سبسی پالی مناو پونجی که ویکاس اوچه چی یوگیا وششگیو که تیاره ستر تاپس کو سمرتن دینی اورویگیان تا تاوت بادن کشیتر که بیچ سایو کو مضبوط کرنی پر نبهار کرده هی. انہونے بتایا کہ یہی کارن دونی گود پاتن کے ستاد ویکاس کو سنشچت کر سکتے ہیں وشش کیوں کہ انوسار ویگیان ایک سنستانو وشو دلائیو نیجی کشیتر اور سرکار کے بیج سایوگ نئی تکنیکو کے نرمان اور انہی اتوادن میں لگو کرنے میں مطفا پور یوگ دن دے سکتا ہے اس پراکا راشا نوچار پرستیتی کے تانتر کا ویکاس ادھونی گود پاتن کی پراگاتی کے لیے ایک مطفا پور کا راگ مانا جاتا ہے ویگیان اتوادن اور ڈیجیٹل تکنیکو کے بیج سایوگ کو مضبوط نکه راشتا ریواستا که ویکاس نواچارو که کلیان ویان اور دیش که پرتیس پرداد مکتاک شمتا برهانی که لیانو کول پرستاتیا تیار که جا سکتی ها نیوز و شویرا ریدیو وزی توجه